0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिला न हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295752 98 17 34 00 51।
2: न्यु भीमसेन वस्त्रालय 7-9 तुमिङटार सन्फा सभा।
3: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 98 42 59 00 35।

पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 9 बजे।

अरुण उपत्यका भित्रको एउटा अलग्गै पहिचान, आर्थिक समृद्धि र समाज रूपान्तरणको आवाज पाखरीवास र त्यसको पहिचान स्वरूप सञ्चालन गरिएको पाखरीवास एफएम 104 मेगाहर्ज।

0: गाई चाहिँ एउटा कविता सुनौँ है।
1: धेरै ठिक त हो नि, सुन न।
2: वाह वाह वाह वाह,
0: पहिला सुरु त हुन दे न यार।
2: ओके ओके।
0: खोलाको पानी फ्रीमा, खोलाको पानी फ्रीमा, तर म बोतलको खाँदैछु। आई लभ यु सो मच गाइस, तर नेक्स्ट विक म अस्ट्रेलिया जाँदैछु।
1: अन्तर पाँच वर्षको माया प्रीति पाँच मिनटमै छ। आधा रातमा उठ्या थिस क्या हो चुरोट तान्नलाई?
0: के बोल्छ यार केटाहरू, मान्छे चाहिँ यहाँ ब्रेकअप भुल्नलाई अस्ट्रेलिया जाँदैछु
1: यिनीहरू। टाइटन जस्तो लभ स्टोरी डुबे चाहिँ कसरी
0: है? म त्यसको टाइपको भएन रे, त्यो पनि पाँच वर्ष पछि भन्छ यार। एक महिना मात्रै थियो यार इङ्गेजमेन्टको लागि, सोलिड धोका दियो। कम रोएँ म दिदी।

0: Will You Marry Me?
1: No.
0: No? Matlab?
1: Matlab? मैले भने कि धेरै ट्रस्ट नगर भनेर देखिस होइन अब के गर्ने त अनि कस्तो अब के गर्ने तँलाई जे गर्यो त्यही गर्ने
0: भनेपछि यो सब तिमीहरूको गेम प्लान थियो
1: यस आइ एम द कोच एन्ड सी इज माई बेस्टी करिश्मा
0: ठिक छ
1: हेलो मिस्टर अधिकारी धोका पाउँदा कस्तो लाग्यो त
0: यो गेम तिमीलाई महँगो पर्छ आसमा
1: ओ रियली आई क्यान पे फर द्याट हेलो एक हप्ता चाहिँ मजाले रुनुहोस् ल सो द्याट काठमाडौँमा पनि मजाले पानी परोस् बाई बाई

0: भए तिमी जुन गाउँ जाने भन्दैछौ नि त्यो बाटो त लास्टै डेन्जर छ भन्छन् है।
1: किन र दाइ?
0: त्यो बाटोमा चुडेल किचकन्डी छ भन्छन्, धेरैको ज्यान लिसक्यो भाइ।
1: होइन होला दाइ, म सानो छँदा कति हिँडेको हिँडेको। ल दाइ म गएँ।
0: ल ल भाइ, अलिक होसियार भएर जाऊ।

तिमीसँगको यात्राले जीवन त पाउनेछ, न त सक्यो हुरीले उडाउला, न त सक्यो आधीले रुक्न। यो सास त मात्र तिम्रो थर्कनमा अड्केको छ, जुनसम्म तिमी छौ त्यतिसम्म म पनि छु माया।

ल दसैँको रमाइलो पनि गरियो, नाचगान पनि गरियो, सबैले चाहिँ खुसियाली मनायो र अब घर जाने टोली गइसक्नु भएको छ। जे जति हामी बसेका छौँ पल्टन घरमा रमाएर चाहिँ अब दसैँ मनाऊ र चाहिँ आफ्नो ड्युटीहरू दसैँको बेलामा धुखो मनाउ नगरिकन पल्टन घरभित्रै रमाइलो गरेर चाहिँ ड्युटीहरू चाहिँ राम्रोसँगले गर्नुहोला र फेरि पनि तपाईँहरूलाई यो 78 सालको बडा दसैँको शुभकामना दिन चाहन्छु। धन्यवाद।

0: रुक्साना कति छिटो सुतेको आमाको भिडियो हेरेको अब सुत्ने
1: मैले त हामी दुईजना मेलामा घुम्न गएको पो देखिरहेको थियो सपनाको
0: हो र
1: कति मजा आउने थियो
0: ए ल अब सुतौँ
1: एकदम
2: हेरिराखेर हेरिरहेको अब आई खुसना

கிட்டு கூட நம்மிரு நின்றும் நான் ரசிவாக்கிறேன்.

नमस्कार, गीत संगीत को महा चौतारी तिनचुरे अडियो भिडियो इलेक्ट्रोनिक्स एन्ड भेराइटी सेन्टर बसन्तपुर बजारमा अवश्य पाल्नुहोला। हाम्रा सेवाहरू आकर्षक मोडलका मोबाइल सेटहरू सुपथ मूल्यमा पाइनुका साथै मनै शीतल हुने गीतहरू मेमोरीमा भरिन्छ।

0: मेरो गीत कस्तो लाग्छ?
1: दामी लाग्छ।
0: अनि म
1: तिमी पनि ह्यान्डसमै छौ।
0: उहिले म्यारी नि
1: सपना, आफ्नो औकात देख्नु पर्छ। तिमी त मेरो खुट्टामा राखे पनि सुहाउँदैनौ।

धेरै चोटि लडे, लडेर पनि आफूलाई उठाएको छु। सकिएको जीवनमा आशा चुटाएको छु, अध्ययारो पछिको जीवनमा दियो बल्दैछ, दुःख पछि मेरो यहाँ दिन रात ढल्दैछ। दिन रात

0: मैले तिमीलाई त्यत्रो लड्डु चढाएको सबै खेर गयो, नाथे एउटी केटी जुराइदिनु सकेनौ।
1: बालक, मैले त म कालेलाई गोरी केटी जुराइदिएको थिएँ, के गर्नु,

तपाईँहरू सुन्दै हुनुहुन्थ्यो अहिले पहाडीवास एफएम 104 मेगाहर्ज र यसका साथसाथै आज दिनभरि रेडियो सुनेर साथ दिनुभएका सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद र पहाडीवास एफएमका सम्पूर्ण कार्यक्रमहरू अहिलेका लागि र आजका लागि समाप्त भइसकेको छ र भोलि बिहान 5 बजेदेखि पुनः प्रसारणमा रहने नै छौं। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। धन्यवाद।